बिसि नैजि जानि बिसिङो फियाबा खातिजाक दफारंनि बागै बिसिबा लाइजाक फानो जगान होनै साजाक दङ दाय स्टाइपेन रोजाखोनो दालथिगै जिनै साइसिनै खक साइसिनै रां दाय अबनकारिब बेंक अफ इन्डिया दाय बेंक अफ बरोडाव एप्रिटेन्स आबोदलांजागै दङ बायथाक सालमारि साख्लायजाखा जुन तालनि